0: सार्वजनिक संस्थानको वित्तीय अवस्था अझै दयनीय रहेको देखाउँछ। प्रधानमन्त्रीले हालै विवरण सार्वजनिक गर्नुभएका पाँच संस्थान दुग्ध विकास संस्थान डीडीसी, नेपाल औषधि लिमिटेड, नेपाल वायु सेवा निगम, सिंहदरबार वैद्यखाना विकास समिति र हेटौडा कपड़ा उद्योग मध्ये तीन संस्थान आर्थिक वर्ष 2081-82 ठूलो घाटामा रहेका छन्। हेटौडा कपड़ा उद्योग लामो समयदेखि ठप्प छ भने यसले के स्पष्ट पार्छ भने सरकारले बन्द उद्योग पुनः चलाउने निर्णय गर्नु मात्रै पर्याप्त छैन, ती संस्थालाई प्रतिस्पर्धी र व्यावसायिक र दीर्घकालीन रूपमा टिकाउ बनाउन सञ्चालनको मोडलमै पुनर्विचार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। प्रधानमन्त्री शाहले भने सरकारी सक्रियतापछि सार्वजनिक संस्थानमा सुधारको संकेत देखिन थालेको दावी गर्नुभएको छ, तर प्रधानमन्त्रीको अग्रसरतामा सञ्चालनको प्रयास गरिएका पाँच सार्वजनिक संस्थान मध्ये तीन आर्थिक वर्ष 2081-82 भारी घाटामा छन्, केही कयौं वर्षदेखि बन्द छन् भने तत्काल देखिएको सुधारको संकेतलाई दीर्घकालीन बनाउन सञ्चालन मोडलमै पुनर्विचार गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ।
1: सरकारले भीड़ नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढ़ाउने भएको छ। कोशी र मधेशमा दुई समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले चारजनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुधन गुरूङले गैर घातक हतियार किन्ने तयारी भएको बताए। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैर घातक हतियार खरिद गरिने उनले बताए। मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना र 61 सवारी साधनमा क्षति पुगेको छ। गत 10 साउन साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड, आग र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्ची घर मध्ये 25 जलेर नष्ट भएका छन् भने 50 घटहरा, 2 मन्दिर, 5 अन्य संरचना र 1 इटाभट्टामा समेत तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ।
1: बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विवाह व्रतबन्ध भोजभतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको बढ्दो प्रयोग छ, तर यही बास्नदार बासमती अहिले विवादको केन्द्र बन्दै आएको छ। यसको उत्पत्ति भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोडिएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिवादी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढाएसँगै बासमती चामल, इलाम, चिया, जुम्लाको सिमी, भक्तपुरको जुजुधौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गते भित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ। काठमाडौँमा शनिबार बसेको नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गते भित्र टुङ्ग्याउने निर्णय गरेको हो।
2: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन्। सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या, ढिला सुस्ती, अनियमितता तथा कर्मचारीको व्यवहारबारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाह्रका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्।
1: दलित समुदायको थर सूचीकरणका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक, सरकारवाला, संघ संस्था र विज्ञ कराए सुझाव र प्रतिक्रिया माग गरेको हो।
2: धानबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्।
1: नेपालबाट प्रत्येक 3 मध्ये 2 श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ।
2: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ। पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
1: अब शेयर बजार। शुक्रबार धितोपत्र कारोबार रकम 4 अर्ब भन्दा कममा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बिहिबार 4 अर्ब 62 करोड रुपियाँ भन्दा बढीको 1,08,00,000 भन्दा बढी किता धितोपत्र कारोबार भएकोमा शुक्रबार भने 3 अर्ब 77 करोड रुपियाँ भन्दा बढीको 1,03,00,000 भन्दा बढी किता धितोपत्र कारोबार भएको छ। लगानीकर्ता पर्खरै हेरेको अवस्थामा रहेको प्रभावले पछिल्लो समय निरन्तर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर फेसबुक इन्स्टाग्राम जस्ता प्लेटफर्मले बालबालिकामाथि पुर्याउन सक्ने हानिबारे सार्वजनिक रूपमा कुनै जानकारी नदिएको भन्दै अमेरिका स्थित न्यू मेक्सिकोको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म निर्माता मेटालाई थप 56.70 करोड डलर जरिवाना तिर्न निर्देशन दिएको छ बाल सुरक्षाका विषयमा कम्पनीलाई हालसम्मै ठूलो जरिवाना तोकिएको बीबीसीले उल्लेख गरेको छ
4: अब खेल खबर जापानको नागोया र आइचीमा हुने विश्व एसियाली खेलकुदको क्लोज क्याम्प शुरू भएको छ यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाडी तथा प्रशिक्षकलाई सरकारले सेना मंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा क्लोज क्याम्प राखेको हो सरकारले चीनमा आयोजना भएको 19 एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगत्तै मिशन 26 शुरू गरेको थियो
3: अब विचार विश्लेषणको पालो शहरले चुड्दै आत्मीयता शीर्षकमा पवन बराइलीको विचार नयाँ पत्रिकामा छापिएको छ तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन् परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बालबालिकामा परिरहेको छ संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन् अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन गाउँको खुल्ला वातावरण छिमेकीसँगको आत्मीयता चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ
4: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छ एकछिनका लागि भाइरल हुन तथ्यहीन र पुराना भिडियो अपलोड गरेर समाजमा उशृङ्खल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृङ्खल गतिविधि हुँदैनन् समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो आफै सभ्य र सुसंस्कृत हुँदैन
3: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमको

0: FM 101.9
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: विजय तान्छे।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
10: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारिक सन् 2026, नेपाल सम्वत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, काङ्ग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसुनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्यान्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन, जेबियर कलेज र गोल्डन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसङ्ग।
1: सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टिम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड रुपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले सङ्घ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागिएको समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान DDC को कारोबार पनि बढेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चिज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि DDC को व्यापार ह्वात्तै बढेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रुपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रुपियाँले बढी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रुपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्याङ्कन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्रिपरिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको DDA अधीन गरेको हो। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मर्मत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मर्मतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण सुरु गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपडा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम सुरु गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
0: अब राजनीतिक प्रसंग. एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ. साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन. कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन. एमाले र नेकपा बीच कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो. नेतृत्व 7 प्रदेशमध्ये कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन. तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको प्रतिनिधिमण्डल मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ्न सकेको छैन. सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि काङ्ग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन. काङ्ग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन, जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि काङ्ग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यलमा परेको हो. गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ. तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्. यसैबीच सर्वोच्च अदालतले काङ्ग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फुट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति सङ्घर्ष नरोकिने देखिएको छ. पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ्ने योजनामा छ. काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ. यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन सुरु गरी 14 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ. यसैबीच संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्. विशेष गरी मधेसी, थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्.
1: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो. कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो. तर मुद्दालाई राजनीतिक एजेन्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए. तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए. मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सिके राउतले भन्नुभयो,
3: अलगतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, प्रीत भएका छौँ. आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ.
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन. पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली काङ्ग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे. तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो. व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजय भोग्नु पर्यो. लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मण लाल कर्णले भन्नुभयो,
4: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए. त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले.
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे. सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए. मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ. प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
5: यो साझा संकल्प, यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
1: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेन्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाइबाट बस्ने भरपर्दो उपाय।
6: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा 2 दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसञ्चार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका 4 पुल अलपत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड र चालु आर्थिक वर्षमा 9.20 करोड बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026 उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सिधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धजी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रिटीका पोस्टले बढाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 वटा शव शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 स्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृङ्खला अन्तर्गतको एलुङ्ग्री हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको हो। एलुङ्ग्री आधार शिविरमा देखिएको 5 वटा शव गत वर्ष कार्तिक 17 गते एलुङ्ग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसुललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सडक बन्द तर मानसरोवर जाने पर्यटक 19% बढे शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्रीपन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग जुटाउन समेत स्थानीय वासीको सक्रियता बढ्दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दै सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौँडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथानी प्रजातिको वन सुन्तला मकवानपुरको मनोहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 जनाको मृत्यु भए र आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय को उल्लेख गरिएको छ। बासनदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज्ड सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झिजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैङ्कक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउन्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुने भएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाडौँ खेल मण्डल एनआरजी नेपाल चप 16 ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनु भयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाइबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउ
14: विजय फ्यान 101.6। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
15: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
14: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
15: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
14: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
15: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए।
14: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
15: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
14: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
15: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
14: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
15: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
14: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
15: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
14: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
15: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
14: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।

0: सामुदायिक रेडियो विजय एफएम 101.16 इंटरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजे को विजय खबरमा जगन्नाथ उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। बिक्कु साकोसको रक्तदानमा एकै दिन 310 पिन्ट रगत संकलन। नारायणी सामुदायिक वनद्वारा व्यक्तित्व कला प्रतियोगिता सम्पन्न। कालिका नमुना माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी सापकोटा प्रथम। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरिएको उद्योग मन्त्री गौरी कुमारीको भनाई। चितवनबाट झण्डै 1200 विद्यार्थीले दिए सीम्याटको परीक्षा। र 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली सोमबार भारत जाने।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैलाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 36 वार्षिक उत्सवको अवसरमा आयोजित वृहत खुला रक्तदान कार्यक्रममा 310 पिन्ट रगत संकलन भएको छ। विजय विकास स्रोत केन्द्र परिसर गैंडाकोट 8 र कावासोती सेवा केन्द्र परिसर कावासोती 3 हलचोक गरी दुई स्थानमा एकैसाथ खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। बिकुको केन्द्रीय कार्यालय नजिकै विजय विकास स्रोत केन्द्रको परिसरमा 152 पिन्ट र कावासोती सेवा केन्द्र परिसरबाट 158 पिन्ट रगत संकलन गरेको छ। दुई स्थानबाट 55 नयाँ रक्तदाताले रक्तदान गरेका छन्। गैंडाकोटमा भएको कार्यक्रममा 123 पटक रक्तदान गर्नुभएका खुमनाथ पौडेल, चन्द्रमणि गौतम र एक नारायण रिजाललाई सम्मान गरिएको थियो। बिकुले करिब 15 वर्षदेखि रक्तदानको कार्यक्रम गर्दै आएको छ। चितवन र नवलपुरमा रगतको माग अनुसारको आपूर्ति हुन नसकेको अवस्थामा सहज होस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको बिकु साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउनुभयो। कार्यक्रममा गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले रक्तदान जस्तो मानवीय र सेवाजन्य काम गरेकोमा धन्यवाद दिँदै सफलताको शुभकामना दिनुभयो। गैंडाकोटमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रम केन्द्रीय कार्यालय उपसमिति संयोजक दिननाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका ऋण विभाग प्रमुख पूर्ण सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पुरा सिलिन्डर बिक्री हुन थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाबका क्रममा उहाँले बजारमा एकैपटक माग बढ्दा अभाव भएको बताउनु भएको हो। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको सिलिन्डर भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो। माग अत्याधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो। विभागले पछिल्लो समय 45 बढी ग्यास डिपोको अनुगमन गरेको पनि उहाँले जानकारी दिनुभयो। नेपाल आयल निगम तथा ग्यास उद्योगी सङ्घको समन्वयमा

हो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले नारायणी सामुदायिक वन जिल्लाकै उत्कृष्ट वनको रूपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा वातावरण संरक्षण र वन क्षेत्रको संरक्षण अझै महत्त्वपूर्ण कार्यका लागि शुभकामना व्यक्त गर्नुभयो। सो कार्यक्रममा गैंडाकोटमा रहेका विद्यालयहरू र गैंडाकोट वडा नम्बर 7 र 9 का टोल विकास संस्था अन्तर्गतका 18 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी लक्ष्मी सापकोटाले प्रथम स्थान, शीतलनगर टोल विकास संस्थाबाट सहभागी आर्जु चापागाईले द्वितीय स्थान, विजय सामुदायिक शिक्षा सदनका रेजिना मिश्रले तृतीय स्थान र कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी सृष्टि पोखरेल, त्रिमूर्ति विद्या मन्दिरबाट सहभागी सोनिया गुरुङ, गैंडाकोट इङ्ग्लिस स्कुलबाट सहभागी आश्रिया शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको छ। सो प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्रमाणपत्र र 5,000 नगद पुरस्कार, द्वितीय हुनेले प्रमाणपत्र र 3,000, तृतीय हुनेले प्रमाणपत्र र 2,000 र सान्त्वना स्थान प्राप्त गर्नेले प्रमाणपत्र र 1,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। चितवनबाट झन्डै 1200 विद्यार्थीले शनिबार सिम्याटको परीक्षा दिएका छन्। चितवनको 9 कलेजका 1196 विद्यार्थीले सिम्याट परीक्षा दिएका हुन्। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सिम्याटको परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा वीरेन्द्र क्याम्पस सहित सेन्ट्रल मोडल कलेज, आरम्भ कलेज, सहित स्मृति क्याम्पस, इन्टरनेसनल कलेज, सप्तगण्डकी कलेज, चितवन कलेज अफ टेक्नोलोजी, लुम्बिनी आइसिटी कलेज र बालकुमारी कलेजका विद्यार्थी सहभागी थिए। त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहका कार्यक्रमहरू बिबिए, बिआइएम, बिएचएम र बिटिटिएम लगायतका भर्ना हुनका लागि दिइने अनिवार्य प्रवेश परीक्षा हो सिम्याट। यस परीक्षामा अङ्ग्रेजी, मात्रात्मक क्षमता, तार्किक सोच र सामान्य ज्ञानबाट प्रश्नहरू सोधिन्छ। सिम्याट परीक्षा उत्तीर्ण गरेका विद्यार्थी उक्त विषय पढ्नका लागि योग्य हुनेछन्। साथै यही रिजल्टको आधारमा विद्यार्थीले छात्रवृत्ति समेत प्राप्त गर्नेछन्। सिम्याट परीक्षामा गत वर्षभन्दा यसपटक करिब 150 बढी विद्यार्थी सहभागी भएको वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डाक्टर प्रेम सागर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीले कुल 100 अङ्कमा सिम्याट परीक्षाबाट 90 र अन्तर्वार्ताबाट 10 अङ्क प्राप्त गर्दछन्। रोट्र्याक क्लब अफ नारायणगढको 15 पदस्थापना समारोह सम्पन्न भएको छ। भरतपुर स्थित वेस्टर्न प्रिमियर होटल सिराइचुलीमा आयोजित समारोहमा नयाँ कार्य समितिलाई पदस्थापन गराउँदै क्लबको आगामी कार्यकालका लागि शुक्रबार नेतृत्व हस्तान्तरण गरिएको हो। समारोहका प्रमुख अतिथि रोट्र्याक जिल्ला 3,292 नेपाल तथा भुटानका जिल्ला प्रतिनिधि पिएचएफ रोट्र्याटर प्रकाश शर्मा गैरे रहनुभएको थियो। रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटेरियन रामप्रसाद गजुरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा रोट्र्याक जिल्ला 3,292 नेपाल तथा भुटानका जिल्ला सचिव एवं रोट्र्याक क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष रोट्र्याक्टर सुरज भण्डारी, सहायक जिल्ला रोट्र्याक प्रतिनिधि रोट्र्याक्टर निरञ्जन अर्याल, एजुकेसनल ट्री ग्लोबल चितवन शाखाका प्रबन्ध निर्देशक सुरज ढकाल, इन्ट्र्याक जिल्ला 3,292 नेपाल तथा भुटानका जिल्ला प्रतिनिधि इन्ट्र्याक्टर सक्षम बानिया र क्लबका संस्थापक अध्यक्ष रोट्र्याक्टर मनोज पिया विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। समारोहमा निवर्तमान अध्यक्ष रोट्र्याक्टर विपिन पराजुलीले नवनियुक्त अध्यक्ष रोट्र्याक्टर पूजन ढकाललाई नेतृत्व हस्तान्तरण गर्नुभयो। अध्यक्ष ढकालको नेतृत्वमा क्लबले सँगसँगै प्रभाव सिर्जना गरौँ भन्ने मूल भावनाका साथ सेवा, नेतृत्व, विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ। युवा नेतृत्व, विकास र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले नयाँ कार्यकालमा समुदायमा सकारात्मक प्रभाव पार्ने र दीर्घकालीन महत्त्वका सामाजिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाइएको छ। नेपाली कङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन 28 गते नेपाल फर्कने हुनुभएको छ। उहाँको सचिवालयका अनुसार हाल हङकङमा रहनुभएका देउवा साउन 28 गते मध्याह सवा 12 बजे थाई एयरको विमानबाट काठमाडौँ आइपुग्नुहुने छ। उपचारका लागि भन्दै प्रतिनिधि सभा निर्वाचन अगावै सिङ्गापुर जानुभएका उहाँ उतैबाट हङकङतर्फ लाग्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका महामन्त्री विपिन कुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताउनु भएको छ। रूपन्देहीको भैरवमा शनिबार आयोजित पार्टीको कार्यक्रम

0: रूपमा उहाँले देश एक्लैले बनाउन नसकिने बताउनुभयो। देश एक्लैले बन्दैन, 275 जना सांसदले पनि बन्दैन। आचार्यले भन्नुभयो, देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ। उहाँले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताउनुभयो। महामन्त्री आचार्यले राजसभाका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गर्नुभयो। राजसभामा पुराना पार्टीबाट धेरै मान्छे आएको स्वीकार गर्दै उहाँले नवप्रवेशीहरूलाई चित्त दुख्ने गरी टीका टिप्पणी र गाली नगर्न आग्रह गर्नुभयो। हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मीकि बनाउने त हाम्रो समाज हो नि त। त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि राजसभाका साथीहरूले हेर्नुहोला, सबैजना मिलेर यो देश बनाउने हो, उहाँले भन्नुभएको छ। उहाँले आफ्ना सांसदहरूलाई जोगाउने र गलत गर्दा प्रश्न गर्ने काम पनि गर्नका लागि नेता कार्यकर्तालाई सुझाव दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: मानसिक समस्याबाट बच्ने उपायहरू,
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
2: असल साथीहरूसँग मात्रै संगत गरौँ,
1: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
2: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
1: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि हिजोबाट प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपडा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण विक्रम सम्म 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रुपियाँ बजेटमा मर्मत कार्य अघि बढाइएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1.93 अर्ब करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन सुरु भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपडाको माग सहजै आपूर्ति हुने विश्वास लिएको छ। संविधान संशोधन संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै आठ राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य रहेको छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सङ्घर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन तथा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसत्ताका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन 24 गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनु भएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढङ्गले अघि बढाइने उल्लेख गर्नुभयो। सभापति थापाले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही अर्थ नरहेको बताउनुभयो। सेवाभाव र नागरिकको अधिकारका लागि गरिने राजनीतिक अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ। बिपी कोइराला, गणेश मान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको उहाँले स्मरण गर्नुभयो। नेपाल सरकार र गावी द भ्याक्सिन एलायन्स बीच सन् 2027 2030 रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाविका वरिष्ठ म्यानेजर निलगुन आय दोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी 4 वर्षको खोप सहयोग, सहवित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो। बैठकमा गाविले आगामी अवधिका लागि नेपाललाई 3,96,00,000 अमेरिकी डलर बराबरको खोप तथा 1,80,60,000 अमेरिकी डलर बराबरको नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावित सहयोग अन्तर्गत नेपालले भने 1,71,00,000 अमेरिकी डलर सहवित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र गावी बीचको सहकार्य सन् 2001 सुरु भएको हो। 25 वर्षको अवधिमा गावीले नेपालमा 55,00,000,000 अमेरिकी डलर भन्दा बढी बराबरको खोप, कोल्ड चेन, पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल गावीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उपलब्ध गराउने 11 खोपमध्ये 5 खोपमा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रम मार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाविको सहयोग रहँदै आएको छ। बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो। गाविका प्रतिनिधिले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ओमानको भन्सार प्रक्रिया, आयात सम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे क्लबले महासंघलाई जानकारी गराउनका साथै आवश्यकता अनुसार समन्वय गर्नेछ। अब खेलकुद समाचार। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाडीसहित 9 सदस्यीय नेपाली टोली भोलि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 सुरु हुने एसियाली खेलकुदमा 4 पुरुष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा र 60 केजी मुनि खगेन्द्र रोका मगर 70 केजी मुनि दानबहादुर दलामी र 90 केजी मुनि रुविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया साई अन्तर्गत नेसनल सेन्टर अफ एक्लिलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनु भएको छ। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्ने आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रुबिन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। रुबिनले 19 एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् 2025 दुबईमा भएको आइवा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन्। चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन्। व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी रहनु भएको छ। एसियाली खेलकुदमा समग्रमा बक्सिङले 3 पटक संस्करणमा अहिलेसम्म 6 कांस्य पदक जितेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। भिकु साकोसको रक्तदानमा एकै दिन 310 पिन्ट रगत सङ्कलन। नारायणी सामुदायिक वनद्वारा वक्तित्व कला प्रतियोगिता सम्पन्न। कालिका नमुना माविकी छात्रा लक्ष्मी सापकोटा प्रथम। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरेको उद्योग मन्त्री गौरी कुमारीको भनाई। चितवनबाट झन्डै 1200 विद्यार्थीले दिए सिम्याटको परीक्षा। र 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली सोमबार भारत जाने। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज र युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। जगन्नाथ उपाध्याय बिदा हुन्छु। नमस्कार।
6: हेलो
7: हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: लु हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
10: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
11: ल लिनुहोस्।
10: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
11: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल
10: स्वाद मात्र होइन प्रेम पस्कने
12: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
13: बगैचा एडभेन्चर रिसोर्ट
12: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
13: बगैचा एडभेन्चर रिसोर्ट
12: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
13: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
14: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
15: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
16: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
17: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50 9 34
12: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
18: अहिले बिहानको 7 बज्यो
19: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
20: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
19: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
21: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
22: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
21: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
22: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
21: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
22: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
23: ओहो दाई नमस्कार
24: नमस्कार
23: आराम हुनुहुन्छ
24: आरामै छु
23: घर त राम्रो बनाउनु भएछ
24: अँ यसो भनौँ
23: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
24: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
23: ए गजबको काम गर्दा रहेछन् त
25: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98450-66189 र 98071-68139
26: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
0: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
4: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैडाकुटे एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015।
14: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-9-34।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोधन
11: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौं। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सिद्धार्थ चस्मा घर।
9: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
8: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
9: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16 मोबाइल 9847023613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337।
11: अहिले बिहानको 8 बज्यो।

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहाले है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98554 54692 र 98554 54968

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98-5-50-50-9-34।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवार भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
18: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
19: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचै जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
18: भयो दाइ।
9: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
5: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
6: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
5: हजुर।
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
5: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो
9: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदै छ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
12: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
13: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय,
8: प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
14: विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
15: अहिले बिहानको 9 बज्यो।

0: Yüzey FM 91.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तपाईँ जान्छ सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
13: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानिज भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780 50 12 94, मोबाइल 98029933894।
1: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो।

0: साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509934।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ओहो दाई, नमस्कार।
12: नमस्कार,
0: आराम हुनुहुन्छ?
12: आरामै छु।
0: घर त राम्रो बनाउनु भएछ।
12: यसो भनौँ।
0: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
12: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
0: ए, गजबको काम गर्दा रहेछन् त।
13: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9871068139।
0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
6: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
8: बुझेँ।
7: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
12: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भुनि भयो।
13: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
18: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
19: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: कस्तो
7: जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न र।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
17: एक लोक

0: FM 107.9 छ।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
6: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाऊ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को।

0: 0956 525514 र 525517।
1: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दगाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिका

0: आउनु भएछ, आउनुहोस् भित्र बस्छौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 58 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: विजय
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
13: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कस्तो यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल, जाऊ जाऊ जाऊ।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
10: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
13: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति 2वटा। अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाइ।
15: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Zoy FM Eksen 1.0.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्ति सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: हेलो
3: हेलो हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
4: हेलो भन्नुस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भनेर छ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्ति सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका

0: मन्दिर
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
0: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
2: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
3: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
4: विपदको पूर्व तयारी गरौँ जनधनको क्षति कम गरौँ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: BJ Tanche. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 2 बज्यो
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078501294 मोबाइल 98029933894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: कस्तो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
8: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
7: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
8: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
7: ए ल ल जाऊ जाऊ
9: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 98612204437
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर

0: लाग्ने तोल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड,
4: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार,
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: अँ, यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
5: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म हुँ मौसमी गुरुङ। तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता।

0: पनि हो पानी मेरो घर यो कोटेश्वर दीप नगर मेरो समस्या छ सात महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ बिस बाइस चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन आठ नौ महिनासम्म पाँच महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
1: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो
2: घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
4: हरे कृष्ण कृष्ण ए होला कि बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
5: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
5: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
4: ए हो र बाबु
5: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
4: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् पन्ध्रौं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
7: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नवलपुर
9: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
10: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
12: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
11: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
13: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
14: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550574503 र 9551984503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.2 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 9862420437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमेन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाइ
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एफएम 101.6 बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
12: विजय टाइमचेक।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले दिउँसोको 4 बज्यो।

0: ZFM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिका को पढ़ाई लेखाई को समय में अभिभावक ने साथ दिदा उनीहरुको सिकाई प्रभावकारी हुन्छ। बाल बालिका को हित का लागि विजय एफएम 101.6 द्वारा जारी संदेश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हाथ मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
0: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
0: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
1: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
0: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
1: चलाइन सर।
0: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
0: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
9: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लौ, किन नि, के भयो सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति टाइमले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
15: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
14: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
15: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
16: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
19: सर्जरी सम्बन्धी सेवा
16: हाड जोडी सम्बन्धी सेवा
19: स्त्री तथा प्रसूति रोग सेवा
16: बाल रोग सेवा
19: न्युरो सर्जरी सेवा
16: न्युरो साइकियाट्रिक सेवा
19: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
18: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
20: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
21: विजय टाङ्चे
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
22: अहिले साँझको 5 बज्यो

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरूमा सदाको जय आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाई लिएर। यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि स्वस्थ व्यस्त मस्त हुनुहुन्छ होला भन्ने अपेक्षा लिएका छौँ। साथै रमाइलो साँझ कार्यक्रम लिएर आइसकेका छौँ। यति बेला मलाई प्रविधिबाट सहयोग मिलिरहेको छ अरुण घिमिरेको, भने आवाजमा छु म मनिषा शर्मा। साथीहरू, सदाको चाहिँ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरू भर्खरै मात्र कार्यक्रममा सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ 078-50-14-06 को बाटो खुला गरिरहेका छौँ। सदाको चाहिँ तपाईँहरूले नै रोजेको गीतहरू सुन्नेछौँ, सुनाउनेछौँ। साथै हामी फेसबुक लाइभमा पनि जोडिसकेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा भने कोही साथी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिहाल्छौँ। हजुर नमस्कार।
1: नमस्कार नमस्कार मनिषा शर्माजी, नमस्कार। म त रहनु होला, व्यस्त पनि रहनु होला, सुस्थ पनि रहनु होला। भोलिको सोमबार, साउने सोमबारको पनि, भोलि अन्तिम सोमबारको पनि हजुरलाई मङ्गलमय शुभकामना भन्दै म उम्मडी काप्रेडाको 13 बजेदेखि आएँ है त हजुर।
0: आहा, पक्कै पनि उम्मडीजी सन्चै आरामै हुनुहुन्छ।
1: एकदम आजको दिन तपाईँलाई आराम रह्यो हजुरहरू सबैलाई मैले आरामकै कामना गर्दैछु है त मनिषाजी।
0: हजुर पक्कै पनि, अनि तपाईँलाई पनि शुभकामना छ है त, भोलि अन्तिम सोमबार पनि छ है।
1: हजुर हजुर पक्कै पनि, म त गइ नै राखेको छु, अब 3 तारिख भोलि पनि गइन्छ भनौँ न।
0: आहा हुन्छ, राम्रोसँग पूजा गर्नुहोला। अनि के गर्दै हुनुहुन्छ यति बेला, पानी परेछ कि नै त्यतातिर?
1: त्यो त पानी अहिले त अरुणजीसँग बोल्नु परेको थिएन, अहिले भने आउन लाग्यो, सिमसिम आइराख्यो बल्ल।
0: आहा, यतातिर आइसकेको छ, अब त्यो त पनि आउनेछ है त उम्मडीजी।
1: हजुर हजुर, हिजो आसम बेसी चलैछ भनौँ है त समग्रमा।
0: हजुर हजुर हुन्छ। आज फर्स्ट कलर पनि हुनुहुन्छ, कुन गीत सुन्ने?
1: आज मैले हजुरलाई एकदम मनपर्ने दमदार रोजेको छु, अनि गौतमको
0: आहा
1: घर पारी पल खोली माथि सुन माया गरी चाहिँ गयो के भयो गोठालोले बजाएको बाँसुरीको धुन थोरै दिनमा धेरै माया गरी छाडी कहाँ गयो। बाँकी गीतले भन्नुलाई मनिषाजी।
0: आहा पक्कै पनि, हामीले त उमरीजीको गीत पनि सुन्न पायौँ, सबैमा पर्फेक्ट के है।
1: होइन अब सबै कुरामा हुनु पऱ्यो नि त, अब त्यसो भएपछि मजा हुन्छ त नि।
0: आहा हो उमरीजी, एकदम राम्रो छ गीत पनि,
1: यो एकदम राम्रो छ। उहाँ तपाईँको चाहिँ अनि गौतम 13 थुम जल्दो हुनुहुन्छ, उहाँको धेरै गीतहरू छ कि, तर यो गीत मलाई एकदम मनपर्छ कि।
0: आहा पक्कै पनि, हामी एकैछिनमा सुन्नेछौँ, तपाईँको आवाजबाट त सुनिसकेका छौँ है।
1: हजुर
0: हुन्छ, साथीहरूलाई सम्झन समर्पण सार्न सक्नुहुनेछ है त?
1: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि त्यसै गरेर फोन उठाएर सहयोग गर्ने हाम्रो अभिनेत्रीजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो अम्बिका म्याडमहरू, तपाईँहरू जति पनि हाम्रो बिजेएफएममा दिदी बहिनीहरू जति पनि तपाईँहरू कार्यरत, कोही छुट्टीमा हुनुहोला कोही पनि हुनुहोला, उहाँहरू सबैलाई भोलि सोमबारे व्रतको मेरो तर्फबाट मङ्गलमय शुभकामना, अनि हाम्रो प्रकाश गुरुङजी ए प्रकाश श्रेष्ठ कता हुनुहुन्छ उहाँको लागि पनि, र हाम्रो रेडियो बिटन हल स्टार्टिङलाई नै भन्न चाहन्छु, अनि मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू, बिमला एम्पू, सुमी लिम्बू 13 थुम, सलिना पोखरेली, सरै सुन्जाली, मोती मगर, काजीराम माङ, प्रकाश गुरुङ, लगन 13 थुम, कान्छा आशिष, सुन काठमाडौँ चौक बस्ने, रत्नबहादुर थापा, मुरारी केरला पश्चिम चितवन सीतापुर, भन्दै म हजुरको स्वतैबाट बिराउँछु। मनिषाजी नमस्कार।
0: नमस्कार भो भाइ। आहा, आउनुभएको थियो गैँडाकोटदेखि ओम मणि सापकोटाजी हुनुहुन्थ्यो, उहाँसँग हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ। तपाईँहरू पक्कै पनि सुन्दै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ भने 078-50-14-06 बाटो खुला गरिरहेका छौँ, फोन डायल पनि गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिहालौँ। हजुर नमस्कार।
2: नमस्कार।
0: नमस्कार सन चाहिँ आरामै छौ भन्नु पर्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ हाम्रो सलिनाजी बोल्दै हुनुहुन्छ है के छ हाल खबर सलिनाजीको सुनाउनुहोस् पानी परेको छ है शीतल शीतल छ खाजा नास्ता खाइसक्नु भयो सलिनाजीले हजुर हाम्रो पनि भइसकेको छ है त सलिनाजी हुन्छ हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त
2: मिल्छ भनेर
0: आहा पक्कै पनि हाम्रो टाइम पुगेसम्म हामी सुन्नेछौँ है त
2: गीतबाट सम्झना पर्दा सर्वप्रथम हजुरलाई र अरुणजीलाई अनि विजय एफएमको कार्यक्रम सञ्चालिका अम्बिका लक्षल दिदी अनि दिदी श्रीमाया दाह मगर अनि राजेन्द्र श्रेष्ठ दाई र मेरो साथीहरू भन्नुपर्दा चाहिँ पोमडी सापकोटा मुन्ना मुखिया कमला मुखिया तुलसा राई एकजना मुखिया लोकास गुरुङ मोती मगर चन्द्र मस्ने लास्ट टाइम रेडियो सुन्दै गर्नुभएका सम्पूर्णलाई प्रति सापकोटा र भानु सापकोटा भन्नुहुन्छ धन्यवाद
0: आहा आउनुभएको थियो गैंडाकोट पाँचदेखि सलिना पोखरेलजी हुनुहुन्थ्यो उहाँसँग पनि हामी छोटो मिठो कुराकानी गरिसकेका छौँ आफ्ना साथीहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ कार्यक्रम रमाइलो साँझमा छौँ यति बेला के गर्दै हुनुहुन्छ साँझको बेला पनि छ खाना बनाउने तयारी पनि गर्दै हुनुहुन्छ होला अनि हामी आइतबार बसाइमा पनि छौँ भोलि चाहिँ हाम्रो विशेष गरी साउने सोमबार अन्तिम सोमबार पनि रहेको छ पूजा आजाको तयारी पनि गर्दै हुनुहुन्छ होला फुलहरू बेलपत्ताहरू टिप्दै हुनुहुन्छ होला जहाँ जे जस्तो अवस्थामा भए पनि सुस्त हुनुहुन्छ होला भन्ने अपेक्षा राखेका छौँ टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ उहाँसँग हामी कुराकानी गरिहालौँ हजुर नमस्कार
3: नमस्ते
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ जी बोल्नुभयो है हामी एकदमै आरामै छौँ भन्नुपर्छ अनि तपाईँलाई के कस्तो छ
3: मेरो खबर सिस्टर
0: अनि हामीलाई सुन्दै हुनुहुन्छ यति बेला हजुर हुन्छ हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ गुरासजी साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त
3: हुन्छ तिमी के भन्छ हजुरलाई सम्झे साई दिदी आशा श्रेष्ठ इन्द्र तामाङ मन प्रगती दिनु चाहने आम्पु बिमार सत्यन्द्र दिदी आम्पु हुनुहुन्छ साइर राई कविता मगर कमला मुखिया सिना मुखिया मुना मुखिया रोशन पुलाङ धर्मा ढकाल नवाज गुलुङ कुमारी अङ्गा इन्द्रा तामाङ काली भूमिका भूमिकर तामाङ सयात्रीहरू लक्ष्मी राई गणेश श्रेष्ठ योगेन्द्र बस्ई प्रप्र श्रेष्ठ राम कुमार थापा अरुण अधि खात्री पार्वती कति पारी राजगोले मगर मगर हुनुहुन्छ सबै साथीहरू सम्झना गर्दै नमस्ते बाबाई
0: नमस्कार बाबाई आउनुभएको थियो गुडा सरोज सुसाराजी हुनुहुन्थ्यो उहाँसँग पनि हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा तपाईँहरूले नै रुचेका गीतहरू सुन्ने सुनाउने जमर्को गरिरहेका छौँ फोन डायल गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू पनि रोजेर सुन्न सक्नुहुनेछ यति बेला भने हामी एउटा मिठो गीत सुन्छौँ हाम्रो मणिजीले रोज्नु भएको त्यसपछि पुनः उपस्थित हुने नै छौँ तपाईँहरू फोन डायल गर्दै जानुहोला है त

0: आहा, यो मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ 0775014106 को बाटो खुला गरिरहेका छौँ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिहालौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हेलो, हेलो, अहा, आशिषजी बोल्दै हुनुहुन्थ्यो। उहाँको चाहिँ फोन काटियो काटिएको हो कि भन्ने लागिरहेको छ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरौँ। हजुर नमस्कार।
1: गुड इभिनिङ। नमस्ते। नमस्कार।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङदेखि हाम्रो नम्रता राईजी बोल्नुभयो है। के साल खबर? हाम्रो एकदमै ठिकठाक छ नम्रताजी। अनि खोटाङतिरको मौसम के कस्तो छ सुनाउनुहोस्।
1: खोटाङको मौसम ठिकै छ भन्नुपर्छ जी।
0: हा, पानी परिरहेको छ कि छैन?
1: घाम लागिरहेको थियो भन्नुपर्छ।
0: आहा, भनेपछि पानी परेको छैन है। हुन्छ नम्रताजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झन सम्मर पर्छार्न सक्नुहुनेछ है त।
1: मेरो साथीहरू भन्नुपर्छ।
0: आउनुभएको थियो खोटाङदेखि नम्रता राईजी हुनुहुन्थ्यो। उहाँसँग पनि हामीले छोटो मिठो कुराकानी गरेर गइसक्नु भएको छ। कार्यक्रम रमाइलो साँझमा छौँ। यति बेला भने फेरि पनि कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आहा, काजीराम नेउपानेजी भन्नुभयो है। के छ हालखबर हाम्रो काजीरामजीको, सुनाउनुहोस्।
2: मौसमको बारेमा भन्नुपर्दा पानी सिमसिम पानी आइराखेको छ भर्खरैदेखि।
0: भनेपछि शीतल शीतल भएको छ है काजीरामजी।

0: हुन्छ, राम्रोसँग बस्नु होला है त। हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ है त। धन्यवाद। हाम्रो अरुण सर हुनुहुन्छ है त।
1: सम्पूर्ण परिवारको लागि साथीहरू भन्नु पर्दा भर्खरै आउनु सर आई हुनुहुन्छ, सर सिङ्गाली सर, मिना बानिया, सर पाण्डे, पुना मुखिया, सृजना मुखिया, कमला मुखिया, चन्द्र बस्नेत हुनुहुन्छ, गगन तेह्र थुमे कान्छा, मुरारी प्रसाद कोइराला, माथि जीवन कार्की, रोशन खुला राई, आशिष नयन बस्नेत, दिलिका राई, देवेन्द्र सापकोटा, प्रकाश गुरुङ, रामबहादुर खड्का, सरकारकी मन्जु थापा, रत्नबहादुर थापा, धेरै।
0: आहा, नमस्कार बाबाई। आहा, आउनुभएको थियो भरतपुरदेखि काजीराम न्युपानेजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, यति बेला हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ। केही साथीहरूले सन्देशहरू पनि पठाइराख्नु भएको छ। अब भने हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। स्वीकार्नुहोस्।

0: زي FM XM 8.9.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
8: ए बाबु हतियारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
9: अहिले साँझको 6 बज्यो।

0: आहा, एउटा गीत अनि छोटो व्यापारिक विश्राम पछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। के गर्दै हुनुहुन्छ साथीहरू, सुन्दै हुनुहुन्छ होला पक्कै पनि। हामीलाई फोन डायल पनि गर्न सक्नुहुनेछ 0978 50 14 06 बाटो खुला गरिरहेका छौँ। तपाईँहरूले नै रुजेका गीतहरू पनि सुनिरहेका छौँ, साथै हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ। सन्देशहरू पनि पठाउन सक्नुहुनेछ टेलिफोन लाइनमा भने कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्ते।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आहा, धरानदेखि रुसान फुलाहाङराईजी बोल्नुभयो है।
1: एकदमै भन्नुपर्छ
0: के चाल खबर हाम्रो रोशनजीको, सुनाउनुहोस्।
1: मेरो खबर एकदमै राम्रो छ भनौँ है। आज धरानको विष्णु बाटोतिर भगवानिक सुन पानी पऱ्यो, अहिले रोकियो है, यस्तै यस्तै छ भनौँ न।
0: समग्रमा ठिकठाक छ है रोशनजी?
1: सबै ठिक छ भन्नुपर्छ। आज यस यसो बिरुवाहरू रोप्ने काम थियो र बिरुवाहरू रोपियो है, यस्तो यस्तै दिन
0: हजुर। हुन्छ रोशनजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, सम्झन समर्पण सार्न सक्नुहुनेछ है त
1: साथीहरूलाई। सबभन्दा अगाडि चाहिँ विशेष त अब हजुर लगायत प्राविधिकमा रहेर साथ दिइरहनु हुने हाम्रो प्राविधिक छ, अनि रेडियो रमाइलो साथ हिँड्दा टिम परिवार सबै पनि विशेष त सम्झन माया भन्न चाहन्छु हजुरहरू सबैलाई।
0: धन्यवाद
1: हजुर, एकदमै मच वेलकम। अनि साथमा जन्मदिन परेको छ हाम्रो रेडियो चौडन्डीगढीको आरजी हुनुहुन्छ अनन्त राई, अनि झापाको दाई हुनुहुन्छ चन्द्र बस्नेत पनि हुनुहुन्छ सफलता बस्नेत, उहाँहरू दुवैलाई जन्मदिनको विशेष विशेष शुभकामना पनि दिन चाहन्छु। अनि प्रकाश गुरुज्यू, राजी राम नेवज्यू, आशिष नयन बस्नेत, पुनित अनन्त सुनार, मन्जु थापा, साई प्रवीण मगर, एक्सन विराज, वरुण सन्तली, अनि भाइ गगन तेरातुमी कान्छ, अनि कुमार लिङ्गोङ, रत्नबहादुर थापा, अनि विनिसा राई, अनि नमचुक्ने धेरै साथीहरू हुनुहुन्छ, छुटेका साथीहरूलाई पनि विशेष विशेष सम्झना सबैमा पुऱ्याउँदै हजुरको बसोबाट छुटिन्छु। नमस्ते भाइ, भाइ
0: नमस्कार, बो भाइ। आहा, आउनुभएको थियो धरानदेखि रोशान फुलाहाङ राईजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन डायल साथै सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ ढकाल धर्मराजीले, नमस्कार ते मनसा शिष भन्नुभएको छ, म ढकाल धर्मराज वीर्थ मोर्चापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्ति श्री परियार र साथीहरूले गाउने भएको गोर्खाली लाउरे बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। आज यस कार्यक्रम मार्फत सम्झन सन्देश राख्नु पर्दा, आज साउन 24 गते जन्मदिन मनाउने मोरङ टाँडीकी बहिनी सरिता पोखरेल, पोखरा पब्लिक टेलिभिजनमा कार्यरत साथी सपना रसाइली गहत राज, खोटाङ घर भई हाल इटहरीमा हुने साथी धनु विष्ट, रेडियो चौडन्डीगढी कि ब्युटिफुल आरजे अनन्त राई र इलामकी साथी लक्की युवा राज मगरलाई जन्मदिनको लखौलाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दै मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। अर्को सन्देश हामीसँग सुरेश तामाङजीले लेख्नु भएको छ, नमस्ते बहिनी, म सुरेश तामाङ चितवनबाट, आज मलाई गोर्खा बजार भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ। यो गीत सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई साथीहरूमा लेख्नु भएको छ, रवि त विकास विक्रम ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। गीत हामीले पक्कै पनि सुन्ने भन्नेछौँ हाम्रो समय मिलेसम्म। साहिरा राईजीले लेख्नु भएको सन्देश छ, हेलो गुड इभिनिङ सिस्टर फ्रम उदयपुर, मी सहयात्रीहरू अपकमिङ चङ्गदेखि टलसन एलिना टिकाराम घिमिरे एक्सन बिराज राई सायामा राई राम रुबी नम्रता राई प्रतिमा स्पर्शी आशिष नयन अगि रमिला ढकाल धर्मराज गगन तेह्र थुमी कुमार प्रजा दिल्सा राई गुनासरो सुसारा चन्द्र बस्नेत एनमी शिव लभ यु भन्नुभएको छ। धेरै धेरै धन्यवाद सन्देशको लागि। पनि अर्को सन्देश छ हामीसँग जनक र जली मगारजीले लेख्नुभएको छ, मिठो माया अनि सम्झना सबैमा भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। गुडा सरो सुसाराजीले लेख्नुभएको छ, मिस यु अल फ्रेन्ड्स भन्दै। त्यसै गरी हामीसँग अर्को सन्देश रहेको छ रमला साम्पाङ राईजीले लेख्नुभएको छ, मिस यु अल भनेर। अर्को सन्देश छ मिलन घायल मोटीजीले लेख्नुभएको छ, गुड इभिनिङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। धेरै धन्यवाद छ यहाँलाई यो सन्देशको लागि। सिर्जना मुखियाजीले लेख्नुभएको छ, हेलो सिस गुड नाइट सिस मिस यु अल फ्रेन्ड्स बाई बाई भन्नुभएको छ सिर्जना मुखियाजीले। धेरै धन्यवाद छ सिर्जना मुखियाजीलाई पनि सन्देशको लागि। यति बेला भने हाम्रो अरुण सरले एउटा गीत सुन्ने हो कि भन्दै हुनुहुन्छ उताबाट, हामी एउटा गीत सुनौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ। कार्यक्रम सुन्दै गर्नुहोला है त।

0: आहा झम झम दर्कियो पानी जोगायो छाताले छेकेर वक्कै पनि गीतले भने चाहिँ तपाईँहरू पनि छाता ओढेर हिँड्नु होला पानीमा नरुज्नु होला पक्कै पनि भन्न चाहे त्यति फोन लाइनमा भने कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
1: नमस्कार हजुर
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सुमीजी के साल खबर सन्चै आरामै हुनुहुन्छ हामी पनि एकदमै ठिक ठाक छौँ भन्नुपर्छ सुमीजी अनि के गर्दै हुनुहुन्छ यति बेला
1: अहिलेको समय खाना बनाउने तरकार गर्दैछु भन्नुपर्छ है
0: आहा साँझको बेला छ खाना बनाउने बेला पनि भइसक्यो है हुन्छ सुमीजी मिठो मिठो बनाएर खानु होला अनि के छ तेह्रथुमतिर पानी परेको छ कि नै मौसम के कस्तो छ सिमसिमे झरी है झरी पर्ने बेला पनि हो यो हुन्छ सुमीजी हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त
1: हुन्छ साथीहरू सम्झिनु पर्दाखेरि आशिष नयन बस्ने ठण्डाकाल धर्मराज हुनुहुन्छ एन्जल कक्षिर राजदान वरुण सञ्चाले कमला मुखिया मुना मुखिया सृजना मुखिया खरकसिद्ध कला लिम्बू हुनुहुन्छ अनि रोशन फुलाङ टङ्ग किरात हुनुहुन्छ अनि हाम्रो पूर्वेली आकाश राई लगायत अब धेरै धेरै साथीहरू हुन्छ हाम्रो शङ्कर कार्की शङ्कर ढकाल युवराज पोखेल अनि सुप्रसाद श्रेष्ठ हुनुहुन्छ रत्नलाल खाता उमणि सत्यकार महतो
0: नमस्कार बुबाई आउनुभएको थियो तेह्रथुमदेखि सुमी लिम्बुजी हुनुहुन्थ्यो उहाँसँग पनि हामीले छोटो मिठो कुराकानी गरिसकेका छौँ आफ्ना फेरि आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ पालो भने तपाईँहरूको नै छ 078-50-14-06 बाटो खुला गरिरहेका छौँ तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा भने फेरि पनि कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
2: नमस्कार हजुर गुड इभिनिङ
0: चन्द्रजी के छ हाल खबर
2: हजुर पक्कै पनि चन्द्रबासी झापाझमकबाट हाल खबर मेरो एकदम राम्रो छ
0: आहा ठिक ठाक हुनुहुन्छ है अनि झापातिरको मौसमको कुरा गर्नुपर्दा के कस्तो छ
2: ठ्याक्कै मौसम भन्नुपर्दाखेरि अब तिन चार दिन पछाडि गएर तिम्रो हल्का पानी पऱ्यो बिहान 8-9 बजीसम्म पऱ्यो तर त्यति ठुलो पानी होइन अब यो धानको गरामा पनि नजम्ने गरेर पानी हल्का मात्रै पऱ्यो परेन भन्नु भने 3-4 घन्टा पानी पऱ्यो तर गरामा पानी छैन त्यस्तो खालको पानी पऱ्यो सदाको हेरिकन आज चाहिँ अनि शीतलै अलि दिन बिताइएको छ हजुर अहिलेसम्म अनि उता अनि हजुर लगायत अलिन्टा टिमको अनि मौसमको के छ हजुर उतातिर
0: हाम्रो एकदमै ठिकठाक छ मौसमको कुरा गर्नुपर्दा चाहिँ बाहिर हल्का पानी परिरहेको छ शीतल छ भन्नुपर्छ है त चन्द्रजी
2: हजुर हजुर त्यसरी नै हो पानी चाहिँ यता पानी तर यहाँ चाहिँ परेर अघि बिहान रह्यो अलिक छैन शीतलै छ हावाको छ त्यस्तो घाम लागेन आज राम्रो आजको लागि
0: हजुर अनि अरू त ठिकठाक छ भन्नुभयो है अनि कार्यक्रम सुन्दै हुनुहुन्छ त चन्द्रजीले
2: हजुर हजुर
0: हुन्छ चन्द्रजी हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त
2: अनि प्राविधिकमा को हुनुहुन्छ अरुणजी नै हुनुहुन्छ
0: हजुर हजुर अरुण सर नै हुनुहुन्छ है त
2: हजुर सर्वप्रथम विजय एफएम रमाइलो साथ कार्यक्रम सम्पूर्ण युनिटलाई अरुणजीलाई हजुरलाई लगायत अल इन्डिया टिमैलाई शुभ सपनी भन्न चाहे सुस्वास्थ्यको कामना गरेँ उन्नतिको कामना गरेँ त्यसै गरी जति साथीहरू आज यात्रामा हुनुहुन्छ सम्पूर्ण यात्रा सघाउनु हुने साथीहरूले शुभ यात्रा भन्न चाहेँ त्यसै गरी आज मात्रै मेरो छोरी ममता बस्नेतको जन्मदिन थियो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगति स्वास्थ्यको कामना गरेँ त्यसै गरी आगामी दिनमा जन्मदिन मनाउँदै धनकुट्टा निवासी हरपल रोशनीको पनि त्यही दिन नजिकै जन्मदिन आउँदैछ अगाडि आगामी दिन जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगतिको कामना गरेँ त्यसै गरी साथीहरूलाई सम्झिनु पर्दाखेरि काठमाडौँतिर हुनुहुन्छ मन्जु थापा हुनुहुन्छ त्यसै गरी आशिष नयन बस्ने हुनुहुन्छ अमित अनन्त सुनार हुनुहुन्छ आरके थापा हुनुहुन्छ त्यसै गरी सुनेर हुनुहुन्छ, काजीराम नेपाली, प्रकाश गुरुङ, मोती मगरको इन्चार्ज हुनुहुन्छ, त्यसै गरी मुरारी कोइराला हुनुहुन्छ, त्यसै गरी ओमनिसा पोटा हुनुहुन्छ, गणेश श्रेष्ठहरू बन्दैतिर हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ नालमिलबाटा हुनुहुन्छ सिद्धुलतिर, त्यसै गरी मरङ सुनसरीतिर हुनुहुन्छ भाइ भगवान तेह्र थुमे, त्यसै गरी सानोबडा सुरक्षा झापातिर, त्यसै गरी रोसङ बोलाङ राई हुनुहुन्छ, पति महेशपति गायत्री सरुवा भाइ रमिला बान्तवा आरामी राई हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ मुना राई लिम्बू हुनुहुन्छ, सबिना मलयाम्पु हुनुहुन्छ, शर्मिला चोक्रङ चक्र बान्तवा, त्यसै गरी एक्सन विराज राई हुनुहुन्छ, कुमारी रङ पाँचकातिर हुन्छ, सरिना गुरुङ अस्वस्थ हुनुहुन्छ, मलाई शिवस्थाको पनि कामना गरेँ, लगायत जति साथीहरूले जहाँ जहाँबाट सुन्दै हुन्छ सम्पूर्ण सम्पूर्ण मिडिया मित्रहरूलाई आजको शुभ सपनी भन्दै सुन्दै उन्नति प्रगतिको कामना गर्दै हजुरलाई गुड इभिनिङ, फेरि भेटौँला भन्ने व्यक्त गर्दै मैले गरेँ है त हजुर, बाई बाई,
0: नमस्कार, बाई बाई। आहा, आउनुभएको थियो झापाको दमकदेखि चन्द्र बस्नेजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नुभएको छ। कार्यक्रम रमाइलो साझमा छौँ, तपाईँहरूसँगै मिठा मिठा कुराकानीहरू पनि गरिरहेका छौँ, सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ। हामी अन्तिम अन्तिमतिर पनि आइसक्न लागेका छौँ, यति बेला भने फेरि पनि हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। अहिलेलाई स्वीकार्नुहोस् गीत,

जस्तो चम्किलो जुन हुँदैन यो मिठो गीत सुनिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ यति बेला पनि हामी अन्त्यतिर पनि आइसकेका छौँ हामीलाई सन्देश पठाउनु भएको छ सोनिम राईजीले गुड इभिनिङ चिज भन्नुभएको छ साथी सायामा सरु रुबी शुक्रराज रसाइली निर्दोष काइल अभिमान सुनवर दादा मनको साथी जीवन कार्की मुना मगर अरुण राई भनेर लेख्नु भएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि अर्को सन्देश हामीसँग सरुर सिन्जलीजीले लेख्नु भएको छ नमस्कार मन्साजी आराम हुनुहुन्छ भन्नुभएको छ हामी एकदमै ठिकठाक छौँ भन्नुपर्छ म सरोज सिन्जाली गैँडाकोट आठदेखि सुन्दैछु कार्यक्रम राम्रो छ आज मिल्छ भने मुखै तितो बनायो तिते करेलीले सुनमै भन्नुभएको छ अब बज्ने गीतदेखि सम्झन पर्दा विशेष गरी हजुरको लागि प्राविधिक मित्र विजय फिम घर फ्यामिली आफन्तजन छरछिमेक मणिसापकोटा प्रमिला लामिछाने नानी काजीराम न्युपाने मुरारी कोइराला प्रकाश गुरुङ माया कडेल देवेन्द्र सापकोटा र यति बेला देश तथा विदेशमा रहेर रमाइलो साथ सुन्नुहुने सबै सबैलाई सम्झना अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि यति बेला अर्को सन्देश हामीसँग मुना मुखियाजीले लेख्नु भएको छ हेलो सिस नमस्कार भन्नुभएको छ नमस्कार समुनाजीलाई मिसुअल भन्नुभएको छ राज खलेजीले लेख्नुभएको छ हेलो नमस्ते छोर्ने सुनिराछु उदयपुर घर भई भारतबाट रेडियो चौदण्डी गरीको कुशल प्रस्तुता नाना अनन्ता राईलाई जन्मदिनको भव्य शुभकामना प्यारी साथी सिम्पल सरिनालाई शीघ्र स्वास्थ्य लाभको कामना का साथ अब बज्ने गीत सुनाउनु पर्दा साथीहरूको नाम लिनुभएको छ विवश कुलुङ पृथक मुनु अमिना सुनार शमशेर लिम्बु मिता राजा विराही काइला अर्जुन याक्का रोशन फुलाङ राई पवन श्रेष्ठ लगायत धेरै साथीहरूको नाम लिनुभएको छ अन्त्यमा सबैलाई भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि पनि अर्को सन्देश हामीसँग कर्ण प्रिया केसी सङ्गीतजीले लेख्नुभएको छ प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग चिर परिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर हाल भारतको हिमाचलबाट जोडिएको जानकारी गराउन चाहन्छु यसै कार्यक्रम मार्फत मेरो घर परिवार र विशेष माया अनि सम्झना भन्दै उजेल पर्छु भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि कर्णजीको सन्देशसँगै हामी पनि अब भने छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम रमाइलो साँझ यति बेलासम्म सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद फोन गर्नुभयो सन्देशहरू पठाउनुभयो तपाईँहरूलाई पनि विशेष विशेष धन्यवाद दिँदै यति बेलासम्म मेरो आवाज तपाईँहरूकै घर आँगनमा पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र अरुण घिमिरेजीलाई पनि विशेष विशेष धन्यवाद दिँदै भोलिको बसाइमा पक्कै पनि यसरी नै रम्न रमाउनको लागि आउने बाचा गर्दै आजको बसाइमा छुट्टिन्छु मनिषा शर्मा नमस्कार शुभ साँझ शुभ सन्ध्या

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
10: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
11: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
12: हो र
11: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
12: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्र र नेपाली मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आदिवासी जनजातिको पहिचान र संस्कृति राष्ट्रिय गौरव भएको राष्ट्रपति पौडेलको भनाई। सुस्तामा नदी कटान नियन्त्रण गर्न बजेट उपलब्ध गराउने लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्यको प्रतिबद्धता। 15 महाधिवेशनको कार्यतालिका तलमाथि नहुने नेपाली काङ्ग्रेसका सभापति थापाको भनाई। धानबालीमा लाग्ने रोग किरा पहिचान तथा समाधान सम्बन्धी प्रशिक्षण सम्पन्न। नवलपुरमा 3 वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट। र राज्यसभाका मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ जुडो टोलीको एसियाली खेलकुदको तयारी।
1: कर्मचारी आवश्यकता। त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 कर्मचारी पदपूर्ति उपसमितिको मिति 2083 4/14 बसेको बैठकको निर्णय अनुसार तपसिलमा उल्लेख भए बमोजिम करारमा कर्मचारी छनौट गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिलको विवरण सहित दरखास्त आह्वान गरिएको जानकारी गराउँदछौ। पद ऋण सहायक प्राविधिक संख्या 1, नियुक्तिको किसिम करार, न्यूनतम शैक्षिक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 वा सोसर उत्तीर्ण गरेको, साथै कम्प्युटरमा राम्रो क्षमता भएको। दरखास्त दिने अन्तिम मिति यही साउन 29 कार्यालय समयभित्र। दरखास्त पेश गर्ने स्थान त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय गैंडाकोट 5 काङ्ग्रेस चोक। सेवा सुविधा सञ्चालक समितिको निर्णय अनुसार। परीक्षाको किसिम लिखित र मौखिक। सम्पर्क मिति 2083 भाद्र 1 बिदा परे सोको भोलिपल्ट। पेश गर्नुपर्ने कागजातहरू उम्मेद्वारको दरखास्त निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणित पत्र र आफ्नो व्यक्तिगत विवरण बायोडाटा। सम्पर्कको लागि मोबाइल नम्बर 98550 39 922। संयोजक कर्मचारी पदपूर्ति उपसमिति त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 नवलपरासी बर्दघाट सुस्ता पूर्व।

0: हिराकुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैडाकोट नवलपुर
0: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व। विजय खबरमा अब खबर विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतालाई एकतालाई आत्मसात गर्दै सबै समुदायको हर हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त भूमिलोक भएको बताउनुभयो। उहाँले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, आदिवासी जनजातिहरू यस धरतीका धरती पुत्रहरू हुन् जसको जल जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको छ। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको स्पष्ट पार्नुभयो। उहाँले बिस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ्न आजको आवश्यकता भएको आफूलाई लागेको पनि बताउनुभयो। उहाँले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि आदिवासी अधिकारको पक्षमा अग्रपङ्क्तिमा उभिएको उल्लेख गर्दै नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय महासन्धि आइएलओ महासन्धि नम्बर 169 अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र र जैविक विविधता महासन्धिप्रति हाम्रो पूर्ण प्रतिबद्धता रहेको छ। यी अन्तर्राष्ट्रिय दस्तावेजहरूले आदिवासीको अधिकार र सांस्कृतिक स्वायत्ततालाई मान्यता दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै अगाडि आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ। 32 विश्व आदिवासी जनजाति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री श्रेष्ठले आदिवासी जनजातिको भाषा संस्कृति सम्पदा र पहिचान रक्षाका लागि पुस्तौँदेखि भएको सङ्घर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभयो। नेपालको संविधानले समानुपातिक समावेशिता सामाजिक न्याय र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले राज्यका निकायहरूमा विविध समुदायको प्रतिनिधित्वको ढोका खोलेको बताउनुभयो। वर्तमान सरकारले आफ्नो नीति कार्यक्रम तथा बजेट मार्फत आदिवासी समुदायको परम्परागत सिप र सांस्कृतिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्ने प्रण गरेको उहाँले जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले प्राप्त अधिकारलाई अवसर र अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँलाउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासी स्थित नारायणी नदी पारीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ। स्थानीय जनप्रतिनिधि र बासिन्दासँगै सुस्ता पुग्नुभएका मुख्यमन्त्री आचार्यले सुस्तामा नदी कटानले जोखिम सिर्जना गरेको स्थलको अनुगमन गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै तत्कालै विपद कोषबाट खर्च हुने गरी बजेट व्यवस्थापन गर्न प्रदेश सरकार मातहतको निकायलाई निर्देशन दिनुभयो। बजेटको अभावका कारण सुस्ता क्षेत्रको नदी कटान नियन्त्रणको काम रोकिने छैन, प्रदेश सरकारले यस विषयमा आवश्यक ध्यान दिन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो। नदी कटान नियन्त्रणका लागि तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्दै आजैबाट काम सुरु हुन्छ, उहाँले भन्नुभयो। मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रमा दुई देशबीच हुन सक्ने अप्ठ्यारो र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै तीनवटै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बताउनुभयो। सीमा क्षेत्रमा उच्च मनोबलका साथ खटिएर राष्ट्रिय सीमा तथा नेपालको भूमि जोगाउन योगदान पुर्याउने सुरक्षा निकाय र समुदाय स्तरबाट भएको प्रयासको उहाँले खुलेर प्रशंसा गर्नुभयो। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कठिन परिस्थितिमा समेत नेपाली भूमि संरक्षणमा निरन्तर योगदान दिँदै आएको भन्दै उहाँले सुस्तावासीप्रति आभार व्यक्त गर्नुभयो। नदी कटान रोक्न समुदाय स्तरबाट भइरहेको प्रयासको पनि उहाँले प्रशंसा गर्नुभयो। स्थानीयले भने वर्षायाममा मात्र नभई दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, नदीको बहाव व्यवस्थापन तथा आवश्यक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले एक सातादेखि सुस्ताका स्थानीय नारायणी नदीको कटान रोक्न खटिएको बताउँदै पछिल्लो समय सङ्घीय र प्रदेश सरकारबाट सहयोग पाउन थालेको पनि बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरका तीनवटा वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट भएका छन्। देशभरका वन समूहहरूमध्ये नवलपुरको मात्रै तीनवटा वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट हुनु जिल्लाका लागि गौरवको विषय बनेको छ। डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार गैंडाकोट 6, 7 र 9 रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूह यस वर्षको गणेशमान सिंह राष्ट्रिय पुरस्कारका लागि छनौट भएको छ। त्यसै गरी कावसती 14 स्थित मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूह साझेदारी वन राष्ट्रिय पुरस्कारका लागि छनौट भएको छ। मध्यबिन्दु साझेदारी वन लगातार दोस्रो पटक पुरस्कारका लागि छनौट भएको हो। यस्तै हुप्सेकोट गाउँपालिका 6 एकले फोक्सिङ कबलियती वन राष्ट्रिय पुरस्कारका लागि छनौट भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो। वन तथा भू संरक्षण विभागले हरेक वर्ष वन संरक्षण, जैविक विविधता प्रबन्धन, दिगो व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिताका आधारमा उत्कृष्ट वन समूहलाई विभिन्न राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष नवलपुरबाट सिफारिस गरेका तीनवटै वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट हुनु जिल्लाको वन व्यवस्थापनको उल्लेखनीय उपलब्धि मानिएको छ। पुरस्कार प्राप्त गर्ने वन समूहलाई साउन 25 गते अर्थात् भोलि काठमाडौँमा आयोजित विशेष समारोहमा नगदसहित सम्मानपत्र र राष्ट्रिय पुरस्कार प्रदान गरिने कार्यतालिका रहेको छ। डिभिजन वन कार्यालय नवलपुरले जिल्लाबाट तीनवटा वन समूहलाई पुरस्कारका लागि सिफारिस गरेकोमा तीनवटै समूह छनौट हुनु अत्यन्तै खुसीको विषय भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। उहाँका अनुसार देशभरका 84 डिभिजन वन कार्यालय मार्फत विभिन्न वन समूह पुरस्कारका लागि सिफारिस भएका थिए। उहाँले डिभिजन वन कार्यालय मातहतका सबै डिभिजन वन कार्यालय सम्बन्धित वन समूह तथा सबै सरोकारवालाको प्रयास र निरन्तर मेहनतका कारण सिफारिस गरेका सबै वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट हुनु सफल भएको बताउनुभयो। यस उपलब्धिले जिल्लामा वन क्षेत्रमा कार्यरत सबैलाई थप उत्साह र प्रेरणा मिल्ने उहाँको विश्वास छ। नवलपुरमा वन वन्यजन्तु तथा पर्यावरण संरक्षणसँगै वनमा आधारित आय आर्जन, सामुदायिक सहभागिता र दिगो वन व्यवस्थापनका क्षेत्रमा प्रभावकारी काम हुँदै आएको छ। यही

0: गर्ने अधिकार कसैलाई नभएको उहाँको तर्क थियो। उहाँले भन्नुभयो पार्टीको महाधिवेशनका लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन, किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ। त्यसकारण असोज 16 देखि 19 गतेसम्म नै महाधिवेशन हुन्छ। सभापति थापाले पार्टीको वैधानिक र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताउनुभयो। विधान सम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो। नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकोले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर रिफिल भर्ने काम गरी निरन्तर बजारीकरण भइरहेकोले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सबैलाई आग्रह गरेको छ। उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव देखिने सम्भावना छैन। सङ्घका अध्यक्ष दिवान बहादुर चन्दले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशाला रिफाइनरीबाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब 15% वृद्धि गरेको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। यस आधारमा चालु आर्थिक वर्षको साउनमा करिब 55,000 मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। एक गत आर्थिक वर्षको सोही अवधिमा 44,318 मेट्रिक टन ग्यास आयात भएको थियो। उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न पनि विक्रेतासँग आग्रह गरेको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ, यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
5: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
8: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
7: नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र।

0: लो आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर उत्तर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेको आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 देखि 6 बजीसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेदेखि 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकका आवाजबाट आएका सुझाव र देशको समसामयिक र नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने राष्ट्रपाले जनाएको छ। राष्ट्रपा सहमहामन्त्री तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरिक ढकालले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाउनु भयो। परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ नाम परिवर्तन भए त्यो सिंहदरबार भन्ने चाहिँ न हामीसँग सिंह छ होइन, हामीसँग सिंह छैन, त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ, त्यसको केही हाउभाउ त्यो भाषा जस्तै छ, त्यो चिर्नु पर्नेछ। मैले यो मुहानका विषयमा यति कुरा राखेँ, उहाँले भन्नुभयो। सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको बताउनुभयो। थारू, मगर, गुरुङ, नेवार लगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको उहाँको भनाइ थियो। श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा धानबारीमा लाग्ने रोग किरा पहिचान तथा समाधानका उपाय सम्बन्धी 2 दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ। शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लिमिटेडको सभा हलमा शनिबार आयोजित तालिममा गैंडाकोट नगरपालिकाका वडा नम्बर 1 देखि 9 सम्मका 61 जना कृषकको सहभागिता रहेको थियो भने त्यस्तै गैंडाकोट नगरपालिका वडा नम्बर 10 र 11 को संयुक्त वडा कार्यालयको सभा हलमा आइतबार भएको तालिममा गैंडाकोट नगरपालिकाका वडा नम्बर 10 देखि 18 सम्मका 80 जना कृषकको सहभागिता रहेको थियो। कृषि विकास कार्यालय नवलपुरका प्रमुख राजेश्वर सिलवालले धानबारीमा देखिने रोग तथा किराको समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न सके उत्पादनमा हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनु भयो। उहाँले कृषकले रोग किरा देखिएपछि मात्र उपचार खोज्ने भन्दा पनि नियमित रूपमा खेतबालीको अनुगमन गरी सुरुवाती अवस्थामै समस्या पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। संस्थाका अध्यक्ष तिलक प्रसाद कण्डेलले कृषकलाई धानबारीमा लाग्ने रोग किराको पहिचान, रोकथाम तथा व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। कृषकलाई समयानुकूल कृषि प्रविधि र प्राविधिक ज्ञान उपलब्ध गराउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो। तालिममा कृषि विकास कार्यालय नवलपुरका बाली संरक्षण अधिकृत मीना श्रेष्ठ, नेपाल एग्रो जनकपुरधामका रिजनल म्यानेजर साहेन गुप्ता र टेरिटोरियल म्यानेजर रोशन शाहले धान बालीमा लाग्ने विभिन्न रोग किरा तिनको पहिचान, रोकथाम तथा व्यवस्थापनका उपायबारे कृषकलाई प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कृषकहरूले धानबालीमा देखिने समस्या, रोग किराको प्रकोप तथा त्यसको व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए। प्राविधिकहरूले कृषकका जिज्ञासाको समाधान गर्दै रोग किरा नियन्त्रणमा सही विधि अप्नाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा शिक्षा समिति संयोजक गोविन्द प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाका सचिव लक्ष्मी दत्त सापकोटा लीलाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा संस्थाका विभिन्न समिति तथा उपसमिति पदाधिकारी कृषक शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 बढेको छ। भाव बढेर सुन तोलाको 3,00,000 रुपियाँ नागेको छ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार सुन आज तोलामा 3,01,700 रुपियाँ पुगेको छ। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रुपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढेको छ। बुधबार 4,200 रुपियाँले, बिहिबार एकै दिन 8,000 रुपियाँले र शुक्रबार 900 रुपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव पनि बढेको छ। अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रुपियाँले बढेको हो। विजय खबरमा अब खेलकुदका खबर। एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको 40 वर्ष भइसक्दा पनि नेपालले जुडोमा पदक जित्न सकेको छैन। यसपटक भने पदकको खडेरी तोड्ने लक्ष्यका साथ नेपाली टोलीले एसियाली खेलकुदको तयारी गरिरहेको छ। देशका लागि केही गर्ने होटुटीका साथ 6 खेलाडीले दैनिक 4 घन्टा बन्द प्रशिक्षणमा पसिना बगाइरहेका छन्। जुडो टोलीले त्रिपुरेश्वरको दशरथ रङ्गशाला स्थित प्रशिक्षण केन्द्रमा बिहान 8 बजेदेखि 10 बजे सम्म र बेलुका 4 देखि 6 बजेसम्म प्रशिक्षण गरिरहेको छ। टोली साउन 18 देखि बन्द प्रशिक्षणमा छ। एसियाली खेलकुदको तयारी भने 18 महिनादेखि भएको हो। पदकको सम्भावना देखेर राष्ट्रिय खेलकुद परिषदले जुडोलाई मिसन 2026 राखेको छ। चीनमा सम्पन्न 19औँ एसियाली खेलकुदमा नेपालबाट जुडोमा 8 खेलाडीले सहभागिता जनाएका थिए। यसपटक पुरुष र महिलातर्फ 3-3 गरी जुडोमा 6 खेलाडीले मात्र नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। 6 मध्ये 3 खेलाडीसँग एसियाली खेलकुदको अनुभव छ भने 3 जनाले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउँदैछन्। यसपटक 60 केजी मुनिका विकास विक, 66 केजी मुनिका विशेष विक, 90 केजी मुनिका सुजन गुरुङ, 48 केजी मुनिका निशा श्रेष्ठ, 52 केजी मुनिका देविका माया श्रेष्ठ र 70 केजी मुनिका पुनम श्रेष्ठले नेपालको चुनौती पेश गर्नेछन्। पुनमले तेस्रो तथा विकास र देविकाले दोस्रो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछन्। अब मौसम खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आदिवासी जनजातिको पहिचान र संस्कृति राष्ट्रिय गौरव भएको राष्ट्रपति पौडेलको भनाई। सुस्तामा नदी कटान नियन्त्रण गर्न बजेट उपलब्ध गराउने लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्यको प्रतिबद्धता। 15औं महाधिवेशनको कार्यतालिका तलमाथि नहुने नेपाली काङ्ग्रेसका सभापति थापाको भनाई। धान बालीमा लाग्ने रोग किरा पहिचान तथा समाधान सम्बन्धी प्रशिक्षण सम्पन्न। नवलपुरका 3 वटा वन समूह राष्ट्रिय पुरस्कारका लागि छनौट। र राष्ट्रपाका मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ जुडो टोलीको एसियाली खेलकुदको तयारी। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: BJ 淡静 BJ 淡静विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
1: अहिले साँझको 7 बज्यो
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
6: मद्यपान र धुम्रपान सेवन नगरौँ।
7: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन, त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
10: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98-5-50-50-9-34।
12: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
5: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
20: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: कस्तो
1: गर्मी।
2: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन नम्बर 0656-98-833 र 598-834।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कारवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ्दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्व पछि हामीले छानबिन समिति बनायौँ। हामी सबैले चित्त बुझाएका थियौँ, यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशन लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इङ्ल्यान्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपन बढ्ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाडौँका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढी सिलिन्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिन्डर 7,000 रुपैयाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सिआइएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम सञ्चालनमा ल्यायौँ। आज चाहिँ 4th दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राधानाध्यापक डाक्टर हरिश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लङ्गुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ्नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापन किसानका लागि बन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमाभन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ्ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सिआइएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। होइन, जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्टेज दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ। होइन, हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले। अब सुझाव आयो भने त्यो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ। त्यसमा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा। अनि अर्को कुरो, यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न, सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने कुरा छ।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौँ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ्दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाडी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले सिआइएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश है राति भागमा चाहिँ त्यसै गण्डकी प्रदेशको पहाडी भूभागमा, सुदूरपश्चिम प्रदेशको
9: पहाडी भूभागका एक स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका एक स्थानमा चाहिँ भारी वर्षा सम्भावना छ। बाँकीतिर औसत वर्षा हुनसक्ने देखिन्छ। त्यो ठुलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै चाहिँ अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ अब ठ्याक्कै होइन। तर पहाडी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइरहेको हुन्छ पहाडी भूभागमा, अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब सधैँ वर्षा भएको ठाउँ पहाडी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सिआइएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तिनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तिनटा विधेयकमा चाहिँ कर्मचारी सञ्चय कोष दोस्रो संशोधन विधेयक 2083 छ, त्यसै गरेर मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा। त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौँ, हामी सबैले चित्त बुझाएका थियौँ। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको छ, सब संवाद गर। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्से, तर्साएर चाहिँ म तर्से, दबाएर पनि म दबिन, फकाएर पनि फके। विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुँदे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कारवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटका लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो।
0: सरकारी कार्यालयलाई बिचौलिया र भिडभाड रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुसी।
10: कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर

0: दूध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोसिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि सुरु भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नु पर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
5: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भिडभाड, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात् पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
6: अहिले यताउति दौडिनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गर्दैर नि, त्यहाँबाट त्यहाँ जानु भनेर बाबुआमाको फोटो सोटो मागिदियो।
5: सेवा कक्षमा पुगे कर्मचारीले सुरुमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टङ्क बहादुर सिलवाल:
7: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै बिचौलियाहरू, अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरितो ढङ्गले लिन पाउने अवस्था भएको छ।
5: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाइफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
8: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
5: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम।
9: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ, भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ। ताजा खानेकुरा खुवाउँ।

0: बालबालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
1: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौँ। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अङ्कमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौँ।
4: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ। जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
2: चिसोका कारण हुने,
4: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरहरूले गर्दाखेरि हुन्छ। कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
2: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
4: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी दूषित भएर हुने धेरै, खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ। उसलाई रुवाखोकी पनि लाग्छ, जाडारन्ता पनि लाग्छ, त्यो हुनसक्छ।
2: बालबालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छन् अभिभावकले?
4: सरसफाई नै हो होइन। शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने, खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ तर अब हात धुँदाखेरि पनि पानी यत्तिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुनसक्छ। झिङ्गा बन्केको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
2: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
4: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने, किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि कीटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
2: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुराहरू चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखम
4: गर्दाखेरि पनि हुनसक्छ। त्यो कीटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा कीटाणु बढ्छ अनि त्यसले गर्दाखेरि पनि हुनसक्छ संक्रमण।
2: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
4: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने सकुबल होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफुलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
2: खाने पानीमै पखाल्नु पर्यो,
4: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाले हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
2: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने सुरुवाती चरणमा के गर्ने?
4: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुनसक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बिचबिचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट मुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बिचबिचमा चाहिँ नि जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बिचबिचमा गरेर खुवाउन सकिन्छ।
2: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
4: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खानु खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति चङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
2: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो त?
4: अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
2: पचाउन सक्दैन भनेर चाहिँ
4: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्रै त धेरै प्रोटिन नै हुँदैन,
2: छोक्रा राखेर
4: गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
2: मुसुरीको दाल अलिक बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
4: सबै थोक खुवाउन सकिन्छ।
2: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
4: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
1: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सिआइएनको सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
5: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कारवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ्दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको काँग्रेस सभापति थापाको भनाइ छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना स्वीकार गर्नुभएको छ। एनपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इङ्ल्यान्डका जैव अनुबन्धित हुनुभएको छ।
2: हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
7: अहिले रातिको 8 बज्यो।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
11: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुँवरलाई महासेनानी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई PhD जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 की 31 वर्षीय काशी कला रोकायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले साउन 17 गते डोल्पा जिल्ला सेफोक्सुन्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरुङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 विनय कुमार झालाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत सङ्खुवा सभा जिल्ला खाँदबारी नगरपालिका 1 की 33 वर्षीय प्रभा ढुङ्गानालाई साउन 17 गते उद्धार गरी काठमाडौँ पुर्याएको थियो। कालीप्रसाद गढ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सिराङ गाउँपालिका 9 23 वर्षीय चालक रञ्जित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। सुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगण अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रुद्रध्वज गणबाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका 2 स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानी बक्स गण र खड्गदल गणबाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 27 जमल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदल गण अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते अस्थायी तटबन्ध निर्माण गरेको छ। नारायणी नदीले कटान गरी गाउँभित्र पानी प्रवेश गर्न लागेपछि अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको हो। इलाम जिल्लामा तैनात रडसार्दुल गणले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 10 स्थित राजदुवालीमा साउन 17 गते गएको पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ। सोक्रममा टोलीले यात्रुहरू, बिरामी, वृद्ध वृद्धा, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सहयोग तथा सहजीकरण गर्नुका साथै अवरुद्ध बाटो खुलाउन निरन्तर रूपमा खटिएको हो। कालीजङगढ र नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौरस्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदल गढले धनुषा जिल्ला विदेह नगरपालिका 6 तीनकौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन, भत्किएका संरचनामा खोज तथा उद्धार, आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रडबमगढका 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढमा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनाथ नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमान्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सो क्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो।

0: सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँहरूले ल्याउनु भएको सामानहरू राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही वृद्ध बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरू सबै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले पुजेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थपकै प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ छोड्ने गर्नुभएको छ।
1: सङ्ग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खडा भएका पल्टन तथा सैनिक कारवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अङ्ग्रेज युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्विरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ सङ्ग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
2: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, को को राजाहरू हुनुभयो, अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहास चाहिँ देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो। अब पृथ्वीनारायण शाहले एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाल नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
3: म दिनेश घिसिङ। पहिलाको विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। अब सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यस्तो ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ, अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो, सबै ठाउँमा त नघुमेको हुनसक्छ, त योभित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मको चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
4: सैनिक सङ्ग्रहालय इतिहासलाई निहाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। सङ्ग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक सङ्ग्रहालयले के महत्व राख्दछ त?
5: प्रभात स्कुल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी।
6: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो, त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता, जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसेकम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त जोस् यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि त्यस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने, त्यो वेपन्स त जसरी होइन क्याप्चर हुन्छ क्या। त्यो सङ्ग्रहालयले धेरै कुराहरूमा मद्दत गरेकै छ, जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूप गरेको छ, त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
1: यस सङ्ग्रहालयमा अतिरथी, प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाश प्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्विर, वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्विर राखिएका छन्। यसै गरी सैनिक पोसाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोसाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
7: मेरो नाम प्रनिसा पराजुली हो, म 6 कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरेँ अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरेँ अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाएँ, वेपनहरू पनि हेरेँ। मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
8: मेरो नाम एरिकोजु। यहाँनिर नेपाल एकीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी के अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो जहाज टाइपको स्काई वे पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। यस्तोबाट सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुराहरू सिक्यौँ। यसका साथसाथै हामीहरूले इतिहासको बारेमा पनि धेरै सिकेको छ। नेपाली सेनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
9: स्वप्निल बासुकला, कक्षा 6 मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्त्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको सङ्ग्रहालयको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सम्मान पाएको हो। म यहाँ मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यहाँको सङ्ग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
4: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको सङ्ग्रह सैनिक सङ्ग्रहालय बनेको छ। यस सङ्ग्रहालयमा तरबार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 100 मिमी आर्सियल, पूर्वाधार निर्माणका झलकहरू, पुराना सञ्चारका उपकरणहरू, पुराना सैनिक ब्यान्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक सङ्ग्रहालयका आकर्षण हुन्। सङ्ग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
10: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक सङ्ग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक सङ्ग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाधान छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ। फेरि त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्त्वपूर्ण हुन्छ। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढङ्गबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्त्व भनेको अर्थ हुन्छ रहन्छ। सङ्ग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभएको कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्त्वपूर्ण हुन्छन्।
1: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले सङ्ग्रहालय वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने र इतिहासप्रति गर्व गर्ने कडी बनेको हो। सङ्ग्रहालयको विविध कक्षमा पुरस्कार, पदक तथा मोमेन्टोहरू, नेपालले शान्ति स्थापनार्थ भाग लिएका विभिन्न फोटो, नेपालले नेतृत्व तथा आयोजना गरेको तेस्रो साग सम्मेलनको फोटो, पाल्पा सिलखानाको नेपाल अङ्ग्रेज युद्ध पहिलाको हतियार राख्ने ऱ्याक, चोरी सिकारीबाट बरामद वन्यजन्तुका अस्थि पञ्जरहरू, हवाई जहाज विरुद्धको कार्यवाहीको मोडल लगायत जर्मन विरुद्ध प्रथम भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाले लडाईँ लडेको नमुनाको मोडल आदि राखिएको छ। छाउनीमा रहेको सैनिक सङ्ग्रहालयसँगै राष्ट्रिय सङ्ग्रहालय पनि रहेको छ। राष्ट्रिय सङ्ग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय सङ्ग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जङ्गी अड्डा पनि हो। त्यसैले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र संग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय संग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डङ्गोलको बुझाइ छ।
11: राष्ट्रिय संग्रहालयमा चाहिँ सैनिक इतिहाससँग चम्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्। जस अन्तर्गत चाहिँ हात हतियार, तरवार, खुकुरी, बन्दुक, टो अनि सैनिक पोसाकहरू, त्यसै सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरू प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू, दस्तावेजहरू पनि सङ्कलन गरेर प्रदर्शनमा राखिएको। राष्ट्रिय संग्रहालय र सैनिकसँग दुवै संग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण प्रबन्धन एउटा महत्त्वपूर्ण संस्थाको रूपमा लिन सकिन्छ। यी संग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै संग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय संग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक संग्रहालय नेपाली सेनाको इतिहास, अन्य परम्परा, युद्धकला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै यी दुवै संग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
4: श्रोता, सैनिक संग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको संग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्।
12: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका देवे नमः। विद्युदाम समप्रभा मृगवती सन्नस्थिताम भीषणाम कन्या भी करवार केत विलस दस्ता विदा सेविताम हस्ते चक्रगदा शिखेत विचका चापम गुणम तर्जनीम विभ्राणाम नलातिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे। देवी भगवती मौलकालिका चरणमा हार्दिक नमन। तपाईँको अन्तर दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजेएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वर्षाईमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल श्रावण 25 गते सोमबार, तदनुसार अगस्त 10 तारिक सन् 2026 अहिले श्रावण कृष्ण पक्षको द्वादशी तिथि। द्वादशीको घडी पला केवल 1:25 मात्रै रहेको छ, जसको अवधि हुनेछ अहिले बिहानको 6:06 त्यसपछि भने आज मूलतः त्रयोदशी तिथि नै रहेको छ। त्रयोदशीको घडी पला छ 55:26 जसको अवधि हुनेछ भोलि बिहानको 3:42 यसै गरी आर्द्रा नक्षत्र रहेको छ 15:49 यसको अवधि भने दिनको 11:48 हुनेछ। साथै वज्र योग छ, करणमा तैतिलकरण छ, यसै गरी कर एवं वणिजकरण पनि रहेको छ। आनन्दादियोगमा कालयोग छ। मिथुन राशिमा चन्द्रमाको अवस्थिति भोलि बिहानको 4:36 रहेको छ। दिनमान 33:01 रहेको छ। सूर्योदय बिहान 5:32 हुँदैछ भने सूर्यास्त साँझ 6:45 हुनेछ। आज सोम प्रदोष व्रतमको पवित्र दिन रहेको छ। सोमबार त्रयोदशी तिथि समेत हुनु उत्तम मानिन्छ र सोम प्रदोष व्रतम भगवान शङ्करको विशेष उपासना गरिने पवित्र सन्ध्या काल पनि हो। सायङ्कालमा श्री शिवोपासना महत्त्वपूर्ण मानिन्छ। तसर्थ भक्तजन यस पवित्र दिनमा आउनुहोस्, सर्वप्रथम हामी शक्तिमय माता भगवती देवी मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ। या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै मौलकाल्यै नमो नमः। सम्पूर्णमा सुलक्षणका रूपमा निवास गर्नुहुने शक्तिमय मातालाई हामी मौलकालिका भगवतीका रूपमा सम्मान गर्दछौँ, पूजन गर्दछौँ। भक्तले जसरी उपासना या स्मरण गर्न चाहन्छन् त्यस्तै अनुरूपले प्रवर्तन भइदिनुहुन्छ। परमात्माको देव देवीहरूको मुख्य विशेषता नै यही हो। आउनुहोस् तपाईँ हामी पनि आफ्नो अनुकूलद्वारा सर्व कार्य सिद्धिमा सहयोग गराउनु हुने भगवती देवी शक्तिमयी माताको उपासना गरी जीवनमा कृतकृत्य बनाऊ। जहाँ तपाईँ धर्मार्थ काममोक्ष सबै किसिमका पुरुषार्थ प्रदायिनी भगवतीको उपासना गरी जीवनका यावत जन्जालबाट मुक्त हुन सक्नुहुन्छ। उनी सर्वैश्वर्य शक्तिमयी भगवती देवी मौलकालिकाको चरणको उपासना गर्दै सबैका जीवनमा सुख समृद्धि छाओस् भन्ने कामना पनि गरिरहेका छौँ। सबैको कल्याण चाहने व्यक्ति कहिले पनि अकल्याणमा पर्दैन, अर्थात् नहि कल्याणकृत कश्चित् दुर्गतिम तात गच्छति भनेर भगवान श्री कृष्णले भन्नुभयो। चाहिँ अरूको कल्याण एवं परोपकार गर्ने व्यक्ति कहिले पनि दुःख र दुर्गतिमा पर्दैनन्, सधैँ सुख समृद्धि सद्गति प्राप्ति हुन्छ। यसर्थले हामी परमात्माको स्मरणबाट आफूमा निरन्तर यस्ता सत्कार्यको खोजी गर्न सफल बनिरहौँ हामी कामना गर्दैछौँ। भगवतीको चरणको उपासनाबाट हामीलाई यो समग्र कुराको प्राप्तितर्फ अगाडि बढ्ने सन्देश मिलोस्। भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै र तपाईँप्रति पनि यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री शिवको।

सन्देह हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री शिवको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक, हामी परमात्माको स्मरण किन गर्ने भन्ने सन्दर्भको सेरोफेरोमा जोडिने जमर्को गर्दै थियौँ, तर आज श्रावण शुक्ल पक्ष अर्थात् यो महिनाको अन्तिम सोमबार रहेको हुनाले भगवान सदाशिवको उपासना एवं स्मरणसँगै सम्बद्ध विषयमा हामी चर्चा गर्नेछौँ। यद्यपि श्रावण शुक्ल पक्ष त अझ लाग्न बाँकी नै छ, जुन श्रावण 28 गतेबाट प्रारम्भ हुन्छ र त्यसपछि भाद्रका करिब 12 गतेसम्म नै श्रावण शुक्ल पक्ष रहने भएको हुनाले शिवाराधनाका लागि श्रावण महिना जत्तिकै महत्त्वपूर्ण फल प्राप्ति हुने दिनहरू रहेका छन्। तैपनि सौरमानका आधारमा श्रावणको अन्तिम सोमबार यो भए तापनि चन्द्रमानका आधारमा अझै बाँकी नै छन्। श्रावण शुक्ल पक्षले दिएका पवित्र दिनहरू भाद्र लागिसकेर पनि शिवको आराधना गर्न उत्तिकै महत्त्वपूर्ण रहन्छन् नै। तथापि आज श्रावणको सौरमानद्वारा परेको यो सोमवार्षीय बसाइमा हामी भगवान श्री सदाशिवको महिमाकै सन्दर्भमा चर्चा गर्नेछौँ। सदाशिव शङ्कर अर्थात् जो सधैँ कल्याण प्रदान गर्नुहुन्छ, आफ्ना बारेमा नसोचिकन अरूकै बारेमा कल्याणको कामना गर्ने त्यस किसिमको तत्त्वको नाम हो शिव तत्त्व। त्यो शिव तत्त्व तपाईँ हामी भित्र पनि रहेको छ। कतिखेर त्यो सार्थक हुन्छ त? भित्र रहेको त छ, तर त्यो सार्थक अवस्थामा छ कि निष्क्रिय अवस्थामा छ, फरक पर्ने कुरो त्यति मात्रै हो। मानिसभित्रै कुनै पनि ऊर्जा रहेका हुन्छन्, तर ती शक्तिमान भएर बसेका छन् या निष्क्रिय भएर बसेका छन्, र त्यसलाई साधकले कसरी प्रयोग गरेको छ भन्ने कुराले विशेष फरक ल्याउने गर्दछ। यो सन्दर्भलाई हेर्दा भगवान शिव तत्त्व तपाईँ हामी भित्र कल्याणमय तत्त्वका रूपमा रहेको छ। यदि उक्त कल्याणमय शिव तत्त्व तपाईँ हामी भित्र नरहँदो हो त हामी अरूको कल्याण गर्न अगाडि बढ्ने थिएनौ। सधैँ अकल्याणै अकल्याणका लागि मात्रै हाम्रो दुस्सङ्कल्प अगाडि बढ्ने थियो। मानिसको स्वभाव यस्तो छ कि ऊ सधैँ क्रूर बनेर, कठोर बनेर अनि दुष्ट बनेर रहन सक्दैन। उसको मनमा कुनै न कुनै समयमा फेरि त्यो कठोरता हटेर कोमलपन आउँछ, अश्रद्धाको भाव हटेर श्रद्धाभाव आउँदछ, अकल्याण गर्ने स्वभाव हटेर कल्याण गर्ने प्रवृत्तितर्फ अगाडि बढ्छ। त्यसकारण मानिस सधैँ कठोर, निष्ठुर, क्रूर बनिरहन सक्दैन। ऊभित्र दया दाक्षिण्यका कुराहरू पनि आउँछन्। यता कता पशुत्वमा रहेका प्राणीहरूमा त दयाको भाव हामी पलाएको देख्छौँ भने तपाईँ हामी त मनुष्य हौ, तसर्थ हामी सधैँ क्रूर बन्न सक्दैनौँ, कठोर बन्न सक्दैनौँ। कहिलेकाहीँ त्यस्ता विक्षिप्तिहरू हामीमा आउँछन् र ती कठोरता देखिने हुन्, तर मानिस कहाँ सदा सर्वदा निष्ठुर छ र पटक्कै छैन। हो, मान्छेभित्र यसरी निष्ठुरतालाई हटाएर दया दाक्षिण्यको भाव स्थापना गराउने तत्त्व नै शिव तत्त्व हो, जुन तपाईँ हामीभित्र रहेको छ। उक्त शिव तत्त्वलाई बुझ्न र प्राप्त गर्नका निम्ति हामीले यस्ता विशेष पर्वहरूमा शिव उपासना गर्नुपर्दछ। आउनुहोस्, यतिखेर पनि हामी भगवान शिवकै सम्झना गर्दै यो एउटा मिठो वचन श्रवण गरौँ।

0: सुन्दै हुनुहुन्थ्यो भगवान श्री शिवको यो भजन। यहाँलाई पुनः स्वागत गर्दछु कार्यक्रममा। परमात्माको स्मरणद्वारा प्राणीको कल्याण हुन्छ हो। यस्तै किसिमको स्मरण अथवा सम्झना यस्ता पवित्र दिनहरूमा भोलेनाथको उपासना गर्नु पनि हो। यसरी सोम प्रदोष व्रतम परेको यस्तो महत्त्वपूर्ण दिनमा श्रावण महिनामा भगवान श्री शिवप्रति जसरी श्रावण महिनाले पनि अविरल वर्षा गरेर पृथ्वी रूपात्मक शिवमाथि जलधारा गरिरहेको छ हो, यस्तै प्रकारले त्यही प्रतीकात्मकतालाई बुझ्दै र धरतीमा शान्ति ल्याउनका निम्ति पनि हामीले मन्त्र उच्चारणपूर्वक भगवान श्री शिवका शिरमा जलधारा अर्पण गरेर उपासना गर्नुपर्छ। यहाँलाई गत सोमबार पनि निवेदन गरिसकिएको थियो कि भगवान शङ्कर आफ्नो भक्तका वशमा परेर उहाँका निम्ति अदेय भन्ने कुरो केही पनि रहँदैन, जे सुकै कुरा पनि दिन तयार हुनुहुन्छ। उहाँले जात कुल धर्म देव दानव मनुष्य ऋषि भन्ने यो पृथक धारणाले हेर्नुहुन्न। जोसुकै होस् आफ्नो उपासना गर्दछ, उपवास बस्दछ भने त्यस्तो भक्तलाई सहज रूपमा वर प्रदान गर्ने श्री शिवको संकल्प रहेको छ। यस अर्थले पनि भगवान भोलेनाथ देवता दानव मनुष्य ऋषि समग्रबाट उत्तिकै तपस्या गरिनुभएका वन्दना गरिनुभएका इष्टदेव हुनुहुन्छ। जहाँ भक्त अग्रणी दानवराज रावणले समेत भगवान शिवको उपासना गरेर ताण्डव स्तोत्र निर्माण गरेर भगवान शिवलाई आफ्नो बाहुबलले कैलाश पर्वत सहित उठाएर नाच्दाखेरि भोलेनाथ रिसाउनुको सट्टा झनै प्रसन्न हुनुभएको थियो, खुसी हुनुभएको थियो। जुन खुसियाली स्वरूप वरदानको रूपमा भक्त रावणले आफूलाई जहाँ लैजान चाहे पनि गइदिने यस किसिमको वरदान दिनुभएको थियो, कसम खानुभएको थियो। तसर्थ भक्त रावणले आफ्नो लङ्कापुरीतर्फ भगवान श्री शिवलाई शिवलैङ्गिक विग्रहात्मक रूपमा उठाएर लैजान खोजे। यदि यसरी लगिने हो भने त रावण मात्रै धन्य धन्य हुने भए, उनी मात्रै ऐश्वर्य सम्पन्न विभूति सम्पन्न सौभाग्य सम्पन्न हुने भए देवताहरूको त सम्पूर्ण वास अस्तित्व नै समाप्त हुने भयो नि त भनेर नै श्री विष्णु लगायतका देवताहरूको सहयोगद्वारा रावणलाई भगवान श्री शिवको विग्रह लङ्कापुरीमा पुर्याउनै नसकिने अवस्था सृजना गरिदिनु भएको हो, जसले गर्दा श्री शिव विग्रह वैद्यनाथ धाममा स्थापना गर्न पुगे रावणले। त्यसपछि त्यहाँबाट भगवान शङ्कर उठ्नु भएन, उनले डेग मात्रै पनि चलाउन सकेनन्। यस अर्थले वैद्यनाथ धाम निर्माण भयो भन्ने सन्दर्भहरू पाइन्छन्, जुन यही इतिहासलाई पछ्याउँदै आज पनि लाखौं लाख भक्तहरूले श्री शिवधाममा बोलबम धाममा भगवान शिव उपर जलधारा गरेर बिल्वपत्र अर्पण गरेर उपासना गर्नुहुन्छ। यसरी नै उपासना गर्दै आउनु भएको छ। भक्त साथ किनै सन्दर्भ विशेषलाई चर्चा गर्दै रहँदा समयको पाबन्दी सँगै आजका लागि छुट्टिने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रममा भगवती देवी मौलकालिकाको उपासनाबाट सबैको जीवनमा श्रेय प्राप्ति होस् भन्ने कामनासहित आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
5: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: इलामको श्री बुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोडिराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी, किनमेल, विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन्, आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढा नदी पारी भारतको उत्तर प्रदेश स्थित पिलीभित जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोडिएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन्। तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यति बेला कृतिया कवरको बस्तीमा बाढी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ, तर दुवै मुलुकका बस्ती बीचको सामाजिक सम्बन्ध उस्तै छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एक्लोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरङ्ग ल्याएको छ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकै नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। 5 महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै 2/3 बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकारबीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रवि लामिछानेले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लिगबाट बाहिर गए पुनः लिगमा ल्याउने बताए। सोही क्रममा लामिछानेले भनेका थिए, सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाउ गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कडा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राष्ट्रपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चर्को आलोचना गरेका थिए। सरकारले सोचेअनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने राष्ट्रपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह्न राष्ट्र दैनिकमा छ भने यसैसँग जोडिएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै रासोपा शीर्षकमा खबर छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित संवादमा जोड्दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष संवादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिकका गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड्न खोजिएको हो। रासोपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट पार्नुभएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सदर गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन। कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेनजी आन्दोलन भएको उहाँले बताउनुभयो। 8 एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न 8 प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
7: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिश गरिने उनले बताएका छन्। बालिन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज, जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिस नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत, अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिसको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्नेबारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिस गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी, प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ्दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो, छरितो, निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
7: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 6 महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोसाक नलगाउने 9,081 कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको छ। केन्द्रले पुस 16 असार मसान्तसम्म देशभरका 1,053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कारवाहीमा परेका मध्ये 8,165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोसाक नलगाएको पाइएको छ। पहिलो चरणमा 231 कार्यालयमा अनुगमन गरी 2,069 कर्मचारीलाई कारवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7,012 कर्मचारीलाई कारवाही गरिएको थियो। केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 15 बमोजिम सचेत गराई कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ। केन्द्रका अनुसार अहिले पनि उपसचिव र सतर्कता प्रहरीका प्रहरी परीक्षकको नेतृत्वमा 6 टोली नियमित अनुगमनमा खटिएका छन्। सरकारी अस्पताल, राहदानी, यातायात, वैदेशिक, रोजगार, मालपोत तथा नापी कार्यालयमा अनुगमनलाई निरन्तरता दिएको छ।
0: संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधानको मर्म विपरीत सर्वोच्च शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सांसदहरूलाई प्रत्यक्ष आयोजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउनु, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन र संहिताको मूल मर्म विपरीत हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न नाममा सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम सञ्चालन नगर्न सरकारको नाममा आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार। उपशीर्षकमा यसँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेन्जी आन्दोलनका बेला भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
7: जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। यस जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने प्लाइ भी भाइरस हो। डेङ्गी जिका पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप्ने सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकै पटक सम्पूर्ण जनसङ्ख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभागको भनाइ छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। एक महिनामै जापानिज इन्सेफलाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोडौं रूपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थलभन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि सुरु गरिएको थियो।